0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं अर्जुमंद अली खान। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी और जापान की उनकी हम मनसब सनाए तकाईची ने हर तरह की दहशतगर्दी और पुरतशद्दुद इंतहा पसंदी की सख्त मजम्मत की है। इंतखाबी कमीशन ने तृणमूल कांग्रेस के तंजीमी इंतखाबात और दस्तखत करने के मजाज ओहदेदारों के बारे में पार्टी के हरीफ ग्रुपों के दावों के सिलसिले में दोनों ग्रुपों से जवाब तलब किए हैं। सालाना श्री अमरनाथ यात्रा जम्मू कश्मीर में पहलगाम और बालतल दोनों रास्तों से शुरू हो गई है। ईरान के रहबर आला मुश्तबा खामनाई सिक्योरिटी खदशात की वजह से अपने वालिद आयतुल्ला अली खामनाई की आखिरी रसूम में शिरकत नहीं करेंगे। स्पेन ऑस्ट्रिया को 3-0 से हराकर फीफा वर्ल्ड कप के प्री क्वार्टर फाइनल में पहुंच गया है और बीसीसीआई ने अगले महीने श्रीलंका के खिलाफ होने वाली दो टेस्ट मैचों की सीरीज की तारीखों का ऐलान कर दिया है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और जापान की उनकी हम मनसब सनाए तकाईची ने पाकिस्तान से फैलाई जाने वाली सरहद पार की दहशतगर्दी समेत हर तरह की दहशतगर्दी और पुरतशद्दुद इंतहा पसंदी की सख्त मजम्मत की है। 16वीं भारत जापान सालाना सरबराह मीटिंग के मुश्तरका बयान में कहा गया है कि दोनों रहनुमाओं ने पिछले साल 22 अप्रैल को जम्मू कश्मीर के पहलगाम में दहशतगर्दाना हमले की भी सख्त अल्फाज में मजम्मत की है। दोनों लीडरों ने पिछले साल 29 जुलाई की अक़्वाम-ए-मुत्तहिदा सलामती कौंसिल की निगरानी टीम की रिपोर्ट का भी नोटिस लिया है जिसमें रेजिस्टेंस फ्रंट नाम के ग्रुप का तस्करा किया गया है। पेश है एक रिपोर्ट।
1: दोनों वज़राए आज़म ने पिछले साल 10 नवंबर को दिल्ली में दहशतगर्दाना हमले की भी सख्त अल्फाज में मजम्मत की। दोनों रहनुमाओं ने इस बात पर जोर दिया कि इस काबिल मजम्मत हरकत के लिए जिम्मेदार इसकी साजिश रचने वालों और सरमाया फराहम करने वालों को बिला ताखिर कानून की गिरफ्त में लिया जाए। उन्होंने अलकायदा दाइश लश्कर तैयबा जैश मोहम्मद और उनकी जेली तंजीमों समेत उन सभी दहशतगर्द ग्रुपों के खिलाफ ठोस कार्रवाई की ज़रूरत पर जोर दिया जो अक़्वाम मुत्तहिदा की फहरिस्त में शामिल हैं। दोनों वज़राए आज़म ने दहशतगर्दों की महफूज पनागाहों के खात्मे दहशतगर्दी के लिए सरमाया फराहम करने के नेटवर्क को ख़त्म करने और दीगर मुल्कों में जराइम के साथ उनकी साजबाज नीज सरहद पार से दहशतगर्दों की नकल व हरकत रोकने के लिए पुख्ता कार्रवाई की ज़रूरत पर भी जोर दिया। एक मजबूत और खुशहाल भारत बहरुल काहिल खित्ते के मुश्तरका मकसद के ताल्लुक से दोनों वज़राए आज़म ने हम ख्याल मुल्कों में इश्तराक को बढ़ाने के अपने अहद को दोहराया। उन्होंने क्वाड फ्रेमवर्क के तहत लगातार पेशरफ्त का खैर मकदम किया और अमली तआवुन बढ़ाने के अपने अज़्म का एआदा किया। दोनों रहनुमाओं ने इलाकाई इस्तेहकाम को मजबूत बनाने और अमनो खुशहाली को फरोग देने की खातिर आसियान के मेंबर मुल्कों के साथ इश्तराक की अहमियत को भी उजागर किया। दिल्ली से सकलेन अख्तर की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
0: भारत और जापान ने दोतरफा खसूसी क्लीदी और आलमी साझेदारी के एक बुनियादी सतून के तौर पर इकतसादी सिक्योरिटी की अहमियत के तई अपने मुश्तरका अहद का इरादा किया है। इकतसादी सिक्योरिटी से मुतालिक इश्तराक के बारे में भारत जापान मुश्तरका ऐलानिये में कहा गया है कि इकतसादी सिक्योरिटी साझेदारी बाहमी एतमाद मुश्तरका अकदार और मुतालिका मफादात पर मबनी है और इससे इस बात की अक्कासी होती है कि दोनों मुल्कों की खुशहाली सलामती और इकतसादी मुस्तकबिल मजबूती के साथ बाहम मुंसलिक हैं। इसमें यह भी कहा गया है कि यह ऐलानिया इस बात का भी मजहर है कि जदीद तर्ज पर ढाले गए आज़ादाना और खुला भारत बहरुल काहिल नीज मुख्तलिफ खित्तों में सिक्योरिटी और तरक्की के लिए बाहमी और जामे इकदामात के दरमियान तालमेल से तरफेन को इकतसादी सिक्योरिटी इश्तराक मजीद बढ़ाने के लिए मतलूबा जहत मिलती है। दोनों मुल्क 5 अहम शोबों में दोतरफा इश्तराक को मुस्तहकम करेंगे जिनमें सेमीकंडक्टर अहम मादनियात इंफॉर्मेशन और मवासलाती टेक्नोलॉजी माहौलियात के लिए साजगार तवानाई और दवासाजी के शोबे शामिल हैं। इंतखाबी कमीशन ने तृणमूल कांग्रेस के तंजीमी इंतखाबात और दस्तखत करने के मजाज ओहदेदारों के बारे में पार्टी के हरीफ ग्रुपों के दावों के सिलसिले में दोनों ग्रुपों से जवाब तलब किए हैं। मजीद तफसील हमारे नामा निगार से।
2: انتخابی کمیشن نے ایک بیان میں کہا ہے کہ اس نے ترنمول کانگریس کے تنظیمی چناؤ اور دستخط کرنے کے مجاز پارٹی کے اہلکاروں کے بارے میں دونوں حریف گروپوں کے دعووں اور ان کے جوابی دعووں کے تعلق سے ممتا بینرجی اور پارٹی کی ایک اور لیڈر ریتا برتا بینرجی کو الگ الگ مراسلے بھیجے ہیں. انتخابی کمیشن نے کہا ہے کہ دونوں فریقوں کے ہدایت دی گئی ہے کہ وہ پیر کو شام 5:30 بجے تک اپنے اپنے جواب پیش کرے. پارٹی کے تنظیمی ڈھانچے اور اس کے کام کرنے کی اتھارٹی کے معاملے پر ترنمول کانگریس کا تنازع انتخابی کمیشن کے سامنے چلا گیا ہے. اس طرح کے تنازعات میں چناؤ نشان الاٹ کرنے سے متعلق حکم کے تحت کارروائی کی جاتی ہے. اس کے تحت انتخابی کمیشن حریف گروپوں کے دعووں، متعلقہ دستاویزات اور دلائل کا جائزہ لینے کے بعد ہی کوئی فیصلہ کرتا ہے. دلی سے چراغ جھا کی رپورٹ کے ساتھ برنامے کے لیے میں شمیم عرفان.
0: ایران کے رہبر اعلی مشتبہ خامنائی سیکیورٹی وجوہات کے سبب اپنے والد سابق رہبر اعلی آیت اللہ علی خامنائی کی آخری رسوم میں شامل نہیں ہوں گے. بھارت میں موجودہ لیڈر کے نمائندے آیت اللہ حکیم الہی کے مطابق خطرات اور نظر رکھے جانے کے خدشات کے سبب ان کا شامل ہونا غیر محفوظ ہو سکتا ہے. اس سے قبل بدھ کے روز ایران کے وزیر خارجہ سید عباس عراقچی نے امریکہ کو شدید وارننگ جاری کی. سوشل میڈیا کی ایک پوسٹ پر انہوں نے کہا کہ امریکی صدر ڈونلڈ ٹرمپ پر انہوں نے زور دیا کہ وہ اپنے قریبی اتحادی اسرائیل سے ایران کو دھمکانے سے گریز کرنے کو کہیں. اسرائیل کے وزیر دفاع اسرائیل کاٹس کی جانب سے یہ کہے جانے کے بعد کہ ایران کے رہبر اعلی مشتبہ خامنائی کی موت یقینی ہے، ایران کے وزیر خارجہ نے سخت رد عمل ظاہر کیا تھا. انہوں نے کہا کہ ایرانی قیادت کو کسی بھی خطرے کا شدید جواب دیا جائے گا. ایران اور عراق میں 4-9 جولائی تک سابق رہبر اعلی آیت اللہ علی خامنائی کی آخری رسوم ادا کی جائیں گی. بہار کے گورنر لیفٹیننٹ جنرل ریٹائرڈ سید عطا حسنین اور خارجی امور کے وزیر مملکت پابترا مارگریٹا ایران کے رہبر اعلی آیت اللہ سید علی خامنائی کی آخری رسوم میں شرکت کے لیے آج ایران جائیں گے. وزارت خارجہ نے کہا ہے کہ آخری رسوم میں ان کی موجودگی تہذیبی رابطوں کی اہمیت کو اجاگر کرتی ہے جو عوام سے عوام کے درمیان رابطوں سمیت دونوں ملکوں کے مابین سیاسی اور اقتصادی رابطوں کو ایک مستحکم بنیاد فراہم کرے گی. لوک سبھا کے اسپیکر اوم برلا آج کولکاتہ میں مغربی بنگال اسمبلی کے نئے منتخب ارکان کے لیے 2 روزہ تربیتی پروگرام کا افتتاح کریں گے. اس کا مقصد نئے منتخب ارکان کو کمیٹی نظام، مالی نگرانی، پارلیمانی مراعات اور قانون سازی میں ابھرتے ہوئے ڈیجیٹل پہلوؤں سمیت پارلیمانی اور قانون سازی کے کام کاج کے مختلف امور سے روشناس کرانا ہے. پنچایتی راج کی وزارت آج نئی دلی میں پنچایتی راج کے ریاستی وزراء کی قومی ورکشاپ کا انعقاد کرے گی تاکہ 16ویں مالیاتی کمیشن کی سفارشات پر تبادلہ خیال کیا جا سکے. اس ورکشاپ کی صدارت پنچایتی راج محکمے کے مرکزی وزیر راجیو رنجن سنگھ عرف للن سنگھ کریں گے، جبکہ اس میں ریاستی وزیر مملکت پروفیسر ایس پی سنگھ بگھیل بھی موجود رہیں گے. یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. سالانہ شری امرناتھ یاترا جموں و کشمیر میں پہلگام اور بالتل دونوں راستوں سے شروع ہو گئی ہے، جو 57 دن تک جاری رہے گی. امید ہے کہ ملک بھر سے لاکھوں عقیدت مند پوتر امرناتھ گفا کے اس سفر میں شامل ہوں گے. عقیدت مند تقریباً 3,888 میٹر کی بلندی پر واقع پوتر امرناتھ گفا جا کر بھگوان شیو کا آشیرواد لیتے ہیں اور فطری طور پر برف سے بنے شیولنگ کے درشن کرتے ہیں. یہ یاترا رکشا بندھن کے تہوار کے ساتھ 28 اگست کو ختم ہو جائے گی. ہمارے نامہ نگار نے بتایا ہے کہ آج صبح خواتین اور بچوں سمیت 4,800 سے زیادہ افراد پر مشتمل یاتریوں کا پہلا جتھا ننون اور بالتل کے بنیادی پڑاؤ سے امرناتھ گفا کے لیے روانہ ہوا.